0: अलिसा,
1: तिमीलाई थाहा छ नि है, म तिमीलाई कति धेरै माया गर्छु भनेर
0: यो कुरा चाहिँ गप्पै राख है।

गोप्य कुरा तिम्रो मात्र आयो हाम्रो पनि छ बेबी म तिमलाई लिन आएको जान्छौ नि है